रहाओ काट काट अंतर एको हर सोए गुर मिलिया एक प्रगट होए एको एक रहा परपूर साकत नर लोभी जाने दूर एको एक वरत हर लोए नानक हर एको कर।

सब एक समाए समावे गो। एको रूप एको बहुरंगी सब एकत बचन चलावे गो। गुरुमुख एको